0: कथा तिम्रो पनि र मेरो पनि
1: यात्रा तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसो
1: शायद यही नै हो जिन्दगी शायद यही नै हो जिन्दगी
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा

मिले सबै राम्रो, सोच नमिले सबै खराब। सोच मिल्ना साथै व्यवहार राम्रो, व्यवहार मिल्ना साथै सबै राम्रो। यो भन्दाखेरि मात्र होइन, व्यवहार गर्दा जीवन बाँच्दा पनि रमाइलो कुरा हो यदि मिल्न जानेमा। नजानेमा उही हो, कहिले कमिलाले टोक्छ, कहिले लामखुट्टेले टोक्छ, कहिले जुकाले टोक्छ त कहिले काँडा बिच्छ। चाहे जेसुकैले टोकोस्, चाहे जेसुकै बिझोस्, चाहे जेसुकैले घोचोस्, पीडा त आखिर पीडा नै हो। यदि व्यवहार गर्न नजाने, मनमुटाव भए, ईर्ष्या रिस द्वेष वैमनस्यता भए, विभिन्न नाता गोता, विभिन्न व्यक्ति साथीभाइ इष्टमित्र सबैतिरबाट कहिले वचनको टोकाई, कहिले गुनासोको घोचाई, कहिले आँखा तराईको हेपाई, कहिले खैके कहिले खैके, यस्तै यस्तै घोचाई दुखाई पीडा मात्रै जीवनमा भोगिन्छ, अनि दुखै दुख। आखिर दुःख लिने क्षमता पनि आफैसित, सुख लिने क्षमता पनि आफैसित। तर किन धेरै दुःखको भारी बोक्न मन पराउँछन् व्यक्तिहरू? दुःखको भारी बोकेर हिँड्न मन पराउँछन्, अनि त्यसैको बारेमा कुरा गरिरहन मन पराउँछन्, अनि कोही भेट्न साथै त्यही दुःखको भकारी फुकाएर देखाएर फैलाएर त्यसको बारेमा बारम्बार चर्चा गरिरहन, त्यसैका बारेमा बारम्बार गुनासो गरिरहन इच्छा गर्दछन् व्यक्तिहरू। आज मैले कसैले पठाउनु भएको जीवनको कथा तपाईँलाई सुनाउन लागेको होइन। आज मैले केही दिन अगाडि एउटा निम्तो पाएकी थिएँ। हरियो पोलेको मकै, नुन खुर्सानी चट्ट पारेर पिँधेको, अनि साथमा आलु तारेको तरकारी र मोही खानको लागि दिउँसोको खाजा। केही अरू व्यक्तिलाई नि बोलाएको छु र तपाईँ पनि आउनुहोस् न है। अलि नजिकैको छिमेकीले बोलाउनु भयो, नै भन्न सकिन एकछिन म पनि पुगे। उहाँहरू चार पाँचजना हुनुहुँदो रहेछ। एकजनाले हरिया मकै किनेर लिएर आउनु भएको, एकजनाले आगो फुक्नुभयो, अर्कोले दाउरा भाँचिदिए, अर्कोले नुन खुर्सानी पिँधे, दही किनेर लिएर आएर मोही पारिन् घर पारेर मिक्सरमा। अनि जसले मलाई निम्तो दिइन् उनको घरमा थियो यो सबै रमाइलो कार्यक्रम। म पुगे, काम त केही थिएन, रमाइलो भयो। सबैले एकअर्कासँग परिचय गऱ्यौँ, किनकि अरू त चिनजानकै हुनुहुन्थ्यो उहाँहरू साथी साथी, म मात्रै उहाँहरूसँग अपरिचित थिएँ। उहाँहरूको कुरा सुन्दै गएँ, रमाइलो मान्दै गएँ। मकै पाक्दै थियो, पुटुपुटु पड्किँदै थियो, उहाँहरू पोल्दै हुनुहुन्थ्यो। यो ढुङ्ग्रो पनि कति राम्रो भन्दै उहाँले स्टिलको ढुङ्ग्रोबाट आगो फुकिरहनु भएको थियो। कसैले के कुरा गर्दै रमाइलो मानिरहेका थिए सबैजना, किनकि उहाँहरू पहिलेदेखिको चिनजान भएको हुनाले खुब खुलेर कुरा गरिरहनु भएको थियो। म चाहिँ भर्खर भर्खर त्यहाँ पुगेको र ती जसले मलाई निम्तो दिइन् ती घरकी

महिलासँग चाहिँ मेरो चिनजान थियो र उहाँले सबैसँग चिनजान गराइदिएपछि म पनि पाटङ पुटुङ बोल्न थालेँ अनि उहाँ चाहिँ हाम्री सम्धिनी भनेर उहाँले मलाई चिनाइदिनु भयो एक नारीलाई हँसिली उज्याली नारी हुनुहुन्थ्यो उहाँ यस्तै 60-65 हुनुहुन्थ्यो कि अथवा 70 मैले ठ्याक्कै अनुमान लगाउन सकिनँ उहाँको रूप रङ जिउ डाल हेर्दाखेरि जे होस् सानो उमेरको त होइन 60-70 बिचमा हुनुहुन्थ्यो कि जस्तो लाग्छ मलाई हाम्री सबैको सम्धिनी हो उहाँ भनेर उहाँले चिनाउनु भयो सबैजना गलल्ल हाँसे यो कुरा सुन्न साथै मलाई अलिकति रोचक लाग्यो किन सम्धिनी भन्नुभएको कहिलेकाहीँ गाउँमा काकी काकी भनेर एकजनाले बोलाएपछि गाउँकै सबैको काकी हुन्थे कसैले गाउँकै सबैको हजुरआमा त्यस्तो पनि सुनेको थिएँ मैले त्यस्तै हो कि भनेर मैले सोधेँ तर कुरा त्यस्तो होइन रहेछ कुरा अलि बेग्लै रहेछ र त्यो कुरा अलिकति बेग्लै थाहा पाउन साथै मलाई अत्यन्तै त्यो कथा जान्ने इच्छा जाग्यो र मैले उहाँको बारेमा सोध्न थालेँ त्यो 3 दिनसम्म मकै पाकिसकेको थियो 3-4 घोगा मकै पोलिसक्नु भएको थियो जसले पोलिरहनु भएको थियो पहिलोचोटि पोलिएको मकै भनेर बाँडीचोरी खान थाल्यौँ मकै चपाउँदै अनि मोइले घुड्काउँदै गर्दाखेरि यति रमाइलो भयो यही सँगसँगै मैले उहाँको यो सम्धिनीको कथा पनि खोलेँ अब त्यो कथा कस्तो थियो त्यो सम्धिनी किन भनिएको थियो यो सम्धिनी सम्धिनी भनेर उहाँहरू किन हाँस्नुभयो र यो रमाइलो कुरा के थियो आजको यात्रा जिन्दगीकोमा म यही सम्धिनीको कथा तपाईँको लागि राख्दैछु रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो र सम्धिनीको कथा सुनाउनुभन्दा पहिला तपाईँका पनि कथा व्यथा तपाईँको जीवनको भोगाई जे छन् हामीलाई लेखी पठाउन सक्नुहुन्छ mandiradungel3@gmail.com र सम्धिनीज्यूको कथालाई सुरु गर्नुभन्दा पहिला आउनुहोस् यात्रा जिन्दगीकोलाई सुरु गरौँ सबैभन्दा पहिला तपाईँको नाममा थुप्रै थुप्रै माया समर्पित गर्दछु स्वागत गर्दछु अभिनन्दन गर्दछु र यो गीत तपाईँको नाममा समर्पित गर्दछु

चाहने हो भने धेरै कुरा छन् सिक्नका लागि। कसैको व्यवहारबाट, कसैको जीवनबाट, आफ्नो अनुभवबाट, आफ्नो सोचाइबाट, आफ्नो भगाइबाट। हो, आजको यो कथा, सम्धिनीजीको यो कथाबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौँ। धेरै जीवनमा खुसी रहनको लागि एउटा मन्त्र भनेर यो कथालाई लिन पनि सक्छौँ। हाम्रो जन्म भयो, हामी ताते ताते गरेर हिँड्यौँ, तोते बोली बोल्यौँ, लड्दै पढ्दै हिँड्न सिक्यौँ, कख गग पढ्यौँ, त्यसपछि स्कुल जान थाल्यौँ, स्कुलबाट हाई स्कुल पास गऱ्यौँ, कलेज गयौँ, जागिर खान थाल्यौँ होला, विवाहबारी भयो होला, बच्चा बच्ची भए होलान्, उमेर ढल्किँदै गयो होला, अनि छोराछोरीको बिहेबारी पनि गऱ्यौँ होला, छोरी छिन् भने विवाह गरेर अन्माएर अर्काको घरमा पठायौँ होला, छोरा छन् भने विवाह गरेर बुहारी भित्रायौँ होला, छोरी दिदी बहिनी आमा बुहारी आदि इत्यादि नाता गोता हुँदा हुँदै सासु पनि बन्यौँ होला। अब यो सम्बन्धहरू निभाउँदै जाँदा कतै मिठो अनुभूति छ होला, कतै तितो अनुभूति पनि छ होला, मनको कुनामा ती कतै न कतै सञ्चित भएर बसेकै हुन्छन्। तर आजको यो सम्धिनीजीको कथा सुनेपछि सायद हाम्रो व्यवहारमा केही फरक, केही परिवर्तन आउँछ कि, मलाई त्यस्तै लाग्यो। त्यही उद्देश्यले यो कथा मैले प्रस्तुत गर्दैछु। त्यसपछि हामीले मकै छोडाउँदै खाँदै रमाइलो गर्दै अनि म प्रश्न गर्दै जान्थेँ, उहाँहरू गलल्ल हाँस्नुहुन्थ्यो अनि उहाँले भन्न थाल्नुभयो, उहाँहरू चाहिँ उपाध्याय ब्राह्मण हुनुहुँदो रहेछ, गाउँकै घरमा आफ्नो जन्म भयो, हुर्काई बढाइ त्यहीँ भयो, पढाइ लेखाइ उहीँ त हो नि, गाउँमा त्यति अगाडि बढ्न पाइएन, एक दुई कक्षा पढेपछि किन पढ्नु पर्यो, पढाइ घरमा जाने जात त्यस्तै भएछ, पढ्न पाउनु भएनछ, अनि विवाह गरेर आफ्नो श्रीमानको घर पुग्नु भएछ, आफ्नो घर परिवार सबै कुरा त्यही त हो नि, बुहारी भएपछि उहाँले जति गर्नुपर्ने एउटा ग्रामीण जीवनमा जसरी अरूले जीवन भोग्छन् त्यसै गरी उहाँले पनि आफ्नो जीवनको यात्रालाई अगाडि बढाउनु भयो। छोराछोरी भए, हुर्के, बढे, पढे, कोही काठमाडौँ झरे, कोही गाउँमै बसे, त्यसो गर्दा गर्दै उहाँहरूका छोराछोरीको पनि विवाहबारी हुँदै गयो। जब कान्छो छोरोको विवाह गर्ने बेला आयो, उहाँहरूले विवाह गर भन्दा कान्छो छोराले मानेनन् रे, अनि नमानेपछि कान्छो छोराले बताएछन्, म एक युवतीलाई मन पराउँछु, विवाह गरिदिने भए उक्त केटीसँग विवाह गरिदिनुहोस्, नभए म घर छोडेर हिँड्छु, म विवाह गर्दिनँ तपाईँहरूले खोजेको केटीसँग। अब घरै छोडेर छोरो हिँड्ने भएपछि उसैले भनेको केटीसँग विवाह गरिदिऊ न त, उहाँहरूले ल ठिकै छ, तैँले भनेको केटी को त, सबै कुरा जानकारी दे, हामी एकचोटि जाँचबुझ गर्छौँ। आमा बुबाको यस्तो कुरा सुनेपछि छोराले आफूले मन पराएको केटीका बारेमा सबै बताएछन्। को थिइन् त ती युवती, अनि के उनको तिनीसँग विवाह भयो वा भएन, अथवा यो कथासँग उनको के सम्बन्ध छ, म यो गीत पछि तपाईँलाई बताउनेछु। साथै बस्नुहोला यात्रा जिन्दगीकोमा।

0: BFBS गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio।
4: कथा तिम्रो पनि र मेरो पनि,
5: यात्रा तिम्रो पनि अनि मेरो पनि,
4: केही आँसु केही हाँसो,
5: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
4: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। आज मैले सम्धिनी सम्धिनी जुन जोकमा हाँसोमा ठट्टामा कुरो निस्किएको थियो त्यही कुरोलाई खोतल्दा यो कथा जन्मियो र त्यही सम्धिनीजीको कथा म तपाईँका लागि प्रस्तुत गर्दैछु। अनि जब उहाँको कान्छो छोराले आफूले मन पराएको युवतीको बारेमा बताए उहाँहरू चाहिँ अलिकति खिस्रिक्क पर्नु भएछ किनकि आफू ब्राह्मण जातिको घर परिवार नातागोता सबै आफ्नो ठाउँमा आफ्नो इज्जत छ। छोराले मगर समुदायको युवती मन पराएको रहेछ। अब कसरी विवाह गरिदिने? गाउँ टोल समाज छ, आफन्त छन्, इष्टमित्र छन्, छरछिमेक छ, के भनेर विवाह गरिदिने? समाजले के भन्छ? सहर बजार भएको भए बेग्लै कुरा हुन्थ्यो, गाउँठाउँको कुरा कसरी अब भित्र्याउने? घरमा किचलो भयो, विवाह गरे उनैसँग गर्छु, नभए गर्दिन, नभए घरै छोडेर जान्छु। छोराले मान्दै नमानेपछि, घरमा सम्झाउँदा पनि नलागेपछि, विवाह गर्ने मैले हो कि समाजले हो, जीवन कटाउने मैले हो कि अरूले हो, अरूले के भन्छन् भनेर म आफ्नो प्रेमलाई कसरी लत्याउँ?

गर्न सक्छु। जब छोराले यसरी कर गर्यो, आफूले जन्माएर हुर्काएर यत्रो बनाएको लक्का जवान छोरो घर छोडेर जान्छु वा आजीवन विवाह नै गर्दिन भनेपछि कसरी नाइ भन्नु। घर सल्लाह गर्यौँ अनि लौ न त भनेर छोराको इच्छा भनेर हामीले झ्याइँ झ्याइँ बाजा बजाएरै विवाह गरिदियौँ। विवाह गरेर आइसकेपछि सायद ब्राह्मीणको घरमा आएपछि शील स्वभाव यताउता सबै गर्नुपर्छ भनेर हो कि अथवा उनले नै जानेर हो मलाई थाहा छैन। हामीलाई चाहिने के हो र? हामीलाई अलिकति आदर गरिदिए, हामीलाई माया गरिदिए पुगिहाले नि। उनी हामीलाई देखेर ढोक्छिन्, हामीलाई माया गर्छिन्, मिठो बोल्छिन्, संस्कार भकी छिन्। त्यसपछि त दुई चार दिन चिन्जान गर्नलाई गाह्रो भयो। हाम्रो मनमा पनि अलिकति कस्तो होला भन्ने थियो, उनको मनमा पनि सायद हामी कस्ता हौला भन्ने थियो होला। उनले हामीलाई रिझाउने कोसिस गरिन्, हामीले उनलाई बुझ्ने कोसिस गर्यौँ। हामी धेरै पढे लेखेका होइनौँ, सामान्य गाउँका साधारण मानिस हौँ। त्यही साधारण हिसाबले जस्तो जान्यौँ त्यस्तै व्यवहार गर्दै गयौँ। बुझ्दै जाँदा उनी असल रहेको हामीले पायौँ र उनले पनि हामीलाई माया गर्न थालिन्। दुई चार महिनाको घर बसाई पश्चात कमाउँछौँ खान्छौँ, अलि कमाइसकेपछि तपाईँहरूलाई पाल्न सकेपछि तपाईँहरूलाई पनि काठमाडौँ बोलाउँछौँ भनेर उनीहरू बिदाबारी भएर काठमाडौँ झरे। यसरी हाम्रो घरमा नयाँ युवती भित्रिन् बुहारीको रूपमा। दुई चार महिना बसेर हामीलाई आफ्नो बनाइन् र काठमाडौँ छोरासँग छाडिन्।

उनीहरू काठमाडौँ आए। केही सङ्घर्ष पश्चात दुबईले जागिर पाएछन्। खबर आयो, हामी खुसी भयौँ। अनि दुबई जानले जागिर खाँदा खाँदै अलिअलि प्रगति गर्दै गए। त्यो जागिर छोडेर अर्को जागिर खान थाले। अनि छोराले भन्यो, आमा, तपाईँहरू कहिले काठमाडौँ कहिले गाउँ गर्नुहोला, किनकि तपाईँहरूलाई उता बस्दा अत्यास लाग्न सक्छ। कहिलेकाहीँ यता आवत जावत गर्दा रमाइलो पनि हुन्छ। तपाईँहरू पनि केही समय यता बस्नुहोस्, केही समय उता बस्नुहोस्। छोराले यसरी बोलाएपछि हामी बुढाबुढी काठमाडौँ झऱ्यौँ। काठमाडौँमा हाम्रा सम्धी सम्धिनी पनि काठमाडौँ नै केही वर्ष अगाडिदेखि झर्नु भएको रहेछ। त्यसपछि बल्ल सम्धिनीसँग हाम्रो अलिकति उठबस हुन थाल्यो। त्यसपछि त के चाहियो र, उठबस हुँदा हुँदै कुराकानी गर्दा गर्दै तपाईँलाई के भनौँ, हाम्रो मित्रता यति गाढा भयो कि हामी त्यसपछि खुब मिल्न थाल्यौँ। यसो गर्दा पनि सँगै जानी, उसो गर्दा नि सँगै जानी, कुराकानी गर्दा सँगै जानी, कतै पूजापाठ कथा भए पनि सँगै जानी, यसो बजार गए पनि सँगै जानी, केही चिज बनाए पनि सँगै बनाउने, अत्यन्तै मिल्ने भयौँ। त्यो एउटा सम्झिनी भनेर होइन कि, हामी साँच्चीकै मिल्न थाल्यौँ। हाम्रो मित्रता देखेर सबैजना छक्क पर्थे। तपाईँहरू बालापनकै साथी हो भन्थे। हामी हाँस्दै भन्थ्यौँ, होइन, हामी त सम्झिनी सम्झिनी हौँ। सबैजना छक्क परेर हाम्रो कुरा सुन्थे। हाम्रो व्यवहार देखेर दङ्ग पर्थे। यसरी केही समय बितेपछि फेरि हामी गाउँ फर्क्यौँ।

गाउँमा एक दुई वर्ष बसेपछि फेरि सम्धिनीले भन्नुभयो, आउनुहोस् न है काठमाडौँ, हामीलाई त कस्तो अत्यास लागिसक्यो। मलाई पनि उहाँको बानी लागिसकेको थियो। हामी केटाकेटी हुँदाखेरि आफ्ना गाई बाख्रा हेर्ने साथीहरू, मेलोपात गर्ने साथीहरू कति प्यारो हुन्थ्यो, त्यस्तै प्यारो साथी बहिन मेरी सम्धिनी। उहाँ यसरी आफ्नो कुरा खोल्दै कितितित्त हाँस्दै उज्यालो अनुहार पार्दै बताउँदै हुनुहुन्थ्यो, अनि म फेरि कुरा कोट्याउँथेँ, अनि तपाईँहरू गाउँ गएपछि फेरि आउनुभयो त, उहाँले भन्नुभयो, आएर त तपाईँसँग भेट भयो नि। अनि मैले भने, ए अनि त्यसपछि कथा कसरी अगाडि बढ्यो त? उहाँ एकछिन चुप लाग्नुभयो, मकै मुखमा हाल्नुभएको थियो, त्यो मकै चपाउँदै चपाउँदै स्वाद लिलि चपाउनु भयो, कस्तो मिठो मकै किनेर ल्याउनु भएछ तपाईँले त भनेर जस्तै मकै किनेर लिएर आउनु भएको थियो उहाँतिर हेरेर सम्बोधन गर्नुभयो, अनि अलिकति नुन खुर्सानी चट्ट जिब्रोमा लगाउनु भयो र कुटुक्क मोहीले त्यो मकैलाई उहाँले निल्नुभयो, कस्तो मिठो स्वाद लिएर खानुभयो। अनि त्यसपछि उहाँले कुरा सुरु गर्नुभयो, त्यसपछि के भन्नुभयो त? म यो गीतपछि तपाईँलाई सुनाउँछु, साथै बस्नुहोला यात्रा जिन्दगीको।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि।

0: यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, तपाईँको छेउमा मन्दिरा छु र सम्धिनीजीको कथा अझ म अगाडि बढाउँदैछु। उहाँले भन्नुभयो, त्यसपछि कहाँ बस्न सकियो र गाउँमा, हामी त आइहाल्यौँ नि, अनि आएको पनि दुई चार वर्षै भइसक्यो, हेर्नुहोस् त यतै बसेका छौँ, खुब रमाइलो छ जिन्दगीमा। उहाँले यति भन्दै हुनुहुन्थ्यो, अनि अरूले थपे, अरे उहाँको त के कुरा गर्नु, यति मिल्नुहुन्छ यति मिल्नुहुन्छ, सबै छर छिमेक टोल छक्क पर्छन् सम्धिनी मिलेको देखेर। हामी पनि त्यसै गरेर छक्क परेका थियौँ जब उहाँहरू मिल्नुहुन्थ्यो। जब उहाँहरू दुवैजनालाई देखेका थियौँ त्यति बेला हामीले पनि सोचेका थियौँ उहाँहरू साथी साथी हुनुहुँदो रहेछ, पछि पो थाहा भयो सम्धिनी भनेर। मानिसहरूले कति कुरा काट्छन्, सम्धिनीहरू मिल्दैनन्, कस्ता हुन्छन् भनेर, तर उहाँहरूको त्यो सम्धिनीको प्रेम देखेर हामी यति दङ्ग पर्छौँ कि के भनौँ। अनि यति मिलेको यति संस्कार भएको सम्धिनी भनेर, अनि हामी सबैजनाले सम्धिनीजी भनेर कुरा गर्दा गर्दै टोल छर छिमेक समाज सम्धिनी भनेर चिन्नुहुन्छ र हामी पनि उहाँलाई सम्धिनी भन्छौँ भनेर उहाँहरूले भन्नुभयो र सबैजना गलल्ल हाँस्नुभयो। अनि मैले भने, साँच्चै नै तपाईँहरू मनबाटै मिलेको, अनि कसरी भयो त यो सम्बन्ध यस्तो? उहाँले भन्नुभयो, बुहारी जाति छिन्, संस्कारी छिन्, अनि हामी मिल्दा मिल्दै कसरी यस्तो घनिष्ठ मित्र भयौँ मलाई पनि थाहा छैन। सायद उहाँले पनि भित्री मनबाट मलाई साथी स्वीकार्नु भयो, मैले पनि भित्री मनबाट उहाँलाई साथी स्वीकारेँ। उहाँकी छोरी मेरो घरमा छे, बुहारीको रूपमा एउटा छोरी नै।
1: A gentle reminder to all the Muslim listeners out there that Isha or evening prayer will be at 7:53 p.m. at a minute if you're in Tutong District and 3 minutes for those in Balai District.
2: Dua or supplication for the safety and well-being of His Majesty the Sultan and Yang Dipertuan of Brunei Darussalam.
3: Bismillahirrahmanirrahim. Alhamdulillahi Rabbil Alameen.
4: آمين.
3: والصلاة والسلام على